0: साबी कमजोरी है
1: हाँ जी,
0: या इससे कोई वो डिस्क का मसला आ गया या कोई हाँ चोट लगी है या मसल्स डैमेज हुए हैं, तो उस लिहाज से पहले ये देखना जरूरी है कि आया जो हम इस्तेमाल करने लगे हैं जिस मकसद के लिए आया वो वाकई ही इस पे ये काम करेगी।
1: हाँ जी
0: ठीक है, कमर कस ठीक है, दर्दों में इस्तेमाल होती है, ताकत देती है, लेकिन श्योर उस टाइम हो जा सकेगा जब हम मरीज की तशखीस करेंगे और फिर उसके लिए तजवीज करेंगे।
1: ठीक ठीक ठीक ठीक ठीक। सो जी मजीद हकीम साहब, ये जो आपने आज जड़ी बूटियां बताई हैं
0: जी,
1: इनको इस्तेमाल करने का तरीका आपने बताया है, सो ये बताइएगा कि अगर कोई बंदा इनको इस्तेमाल नहीं कर पाता है, किसी वो दुकान से लेते हैं
0: जी,
1: पंसार स्टोर से लेते हैं, तो क्या अलशिफा दवाखाना पर जिस तरह आपने बताया कि सो जाहिर सी बात है कि जो अगर आपके पास कमर के दर्द के या जो भी दर्दों की दवाइयां होंगी उनमें इन चीजों से बनाए गए मुरक्कब तो जरूर मौजूद
0: होंगे। बिल्कुल, ये मेन जूज होते हैं और इसी लिहाज से जितनी भी दर्दों से या आसाबी कमजोरी से रिलेटेड दवाइयां हैं तो उनके जो अज्जा हैं एक तो वो प्योर होंगे और इन्हीं अज्जा को लेके इन्हीं को बेस बना के फिर नुस्खा तजवीज होता है और वो तैयार हालत में मरीज को मिल भी जाता है।
1: ठीक है,
0: ठीक है।
1: तो हकीम साहब ये बताइएगा कि जो भी कमर दर्द के मरीज हैं
0: जी जी,
1: इनको कौन सी एहतियाती तदबीर करनी चाहिए, या आपने बताया है कि मोरों का मसला है या पट्ठों का दर्द है, तो ऐसे उस पेशेंट को कैसे पता लगेगा कि मेरा सिर्फ सादा कमर का दर्द है या मुझे कोई पट्ठे मेरे कमजोर हो गए हैं या मजीद जो आपने बताया है, तो ये उनको कैसे पता चलेगा?
0: देखें, ये आप तो पहली बात यह है कि अमूमन दर्द होती है, लोग इसी की इसको ताबीर करते हैं कि यार मेरी कमर में दर्द है, पता नहीं थकावट हो गई है, मैंने को वजन उठा लिया है।
1: हाँ जी,
0: ठीक है। अब इसका फैसला जो करेगा वो मुआलिज करेगा या उस पेशेंट से उसकी रिपोर्ट करेगी, जब वो रिपोर्ट करवाएगी वो टेस्ट करवाएगा, पता चल जाएगा या डिस्क का मसला आ गया है, मोरों में कोई फर्क है या कोई डैमेज हुआ है उसका, जैसे चोट लग गई, कोई सख्त चीज से टकरा गया।
1: ठीक है,
0: ये मुआलिज करता है, लेकिन उसमें बेहतर तो यह है कि आप इसीलिए मैं कहता भी हूं ना कि यार अपने ताई इलाज खुद तजवीज ना करो।
1: नीम हकीम आप ना बने,
0: आप ना बने, बेशक आप काफी अरसे से दवाइयां इस्तेमाल कर रहे हैं, आप मरीज हैं और मरीज ज्यादा अपने आप को ऑब्जर्व करता है,
1: उसे
0: पता है मेरी बॉडी क्या है, मेरा मिजाज क्या है, लेकिन फिर भी आप अपना इलाज खुद तजवीज नहीं कर सकते, आपको मुआलिज के पास जाना ही पड़ेगा। हो सकता है आपने कुछ तजवीज किया हो, मुआलिज आपका टेस्ट आपको बता देता है और आप टेस्टों की तरफ चले जाते हैं तो वहां कोई दूसरा मामला आता है, तो इस लिहाज से आप जब मुआलिज से मिलेंगे फिर वो बताएगा। दूसरा कि अब वक्ती तौर पे आप घरों में फर्स्ट एड के तौर पे कोई भी दवाई ले सकते हैं और उसको इस्तेमाल करके आप वक्ती तो आराम ले लेते हैं, लेकिन असल फैसला फिर मुआलिज के ऊपर ही आता है, उसी ने करना होता है। इसीलिए बाजे लोग इससे, जैसे अब ये कमर का सी है, इसका नाम से बाजे लोग समझते हैं कि बस कमर की दर्द में हम इसे दूध से इस्तेमाल करेंगे,
1: ऐसी बात है, ऐसी
0: तो
1: बात है,
0: हमारी जो कमर है वो बिल्कुल स्ट्रेट और मजबूत और ये हो जाएगा, लेकिन खाली नाम से हम उस पर भरोसा नहीं कर सकते हैं या ये कह लें कि उस पर पूरी तरह यकीन नहीं हो सकता।
1: ठीक है,
0: ठीक है, लेकिन जब तक उस मरीज के बारे में पता नहीं चलेगा कि बाज मरीज ऐसे भी आते हैं जिनकी किसी भी वजह से अचानक उठने से, बैठने से, अचानक किसी चीज के झटके लगने से,
1: ठीक है,
0: बाज का नस जो है वो डिस्क के दरमियान फंस जाती है,
1: जैसे
0: बाजे कहते हैं कि गोश्त आ गया तेरा, तो उसकी वजह से एक तो तकलीफ बढ़ गई और दूसरा फिर वो जल्दी दवाइयों से जाती है, नहीं है, साथ उसके कुछ एक्सरसाइज हैं, उससे फिर वो दोबारा उसमें गैप आता है और वो रग या वो गोश्त जो है वो बाहर आ जाता है।
1: ठीक है,
0: और मरीज रिलैक्स होता है। अब चीज ये है कि इसीलिए कि अज्जा जो नुस्खे हैं, जो नुस्खे या टोटके हैं वो बताए जाते हैं, ये सिंगल ही होते हैं कि यार ये आप बना के इस्तेमाल कर लें, लेकिन ये कह लें कि ये सिर्फ एक फर्स्ट एड के तौर पे हैं, एक रिलीफ के लिए हैं, लेकिन अगर आप में कोई ऐसे मसले मौजूद हैं कि जो आपकी आप उसे समझ रहे हैं कि यार मैं इतनी देर से दवाइयां भी कर रहा हूं और मैं फिर भी इस चीज को नहीं कवर कर पा रहा, تو اس کے لیے بہترین تو یہ ہوتا ہے کہ آپ اپنے مستند معالج کے پاس جائیں, اس سے مشاورت کریں, پھر وہ آپ کو جو مشورہ دے گا وہ آپ کی باڈی, آپ کا مزاج اور آپ کے مرض کو دیکھ کے دے گا. اور باقی جہاں تک ہے دوائیوں کا, تو دوائیاں لا محالہ دوا خانے جو بھی ہے, کلینک جو بھی ہے, ان کے پاس دوائیاں تیار ہوتی ہیں جو مریض کی تمام اس کی تکلیف کو یا اس کی حالت کو مد نظر رکھ کے رکھی جاتی ہے کہ ہاں واقعی اس کو یہ چیز جو ہے وہ ہم نے پرووائڈ کرنی ہے اور اس کے مرض میں ریلیف لانی ہے.
1: تو یہ بتائیے گا حکیم صاحب کے الشفا دواخانہ جو کہ شوال مارکیٹ میں ہے,
0: جی جی,
1: اور آپ یہاں پر اپنی خدمات سر انجام دے رہے ہیں, تو یہ بتائیے گا کہ دردوں کا تو میں پہلے بھی بتا چکا ہوں, آپ بھی بتا چکے ہیں کہ بہترین علاج ہے, تو یہ ڈسک سلپ ہو جانا یا پٹھوں کا مسئلہ ہے کمر کے, تو کیا اس کا علاج شفا دواخانہ پر موجود ہے؟
0: بالکل ہے. دیکھیں اگر ڈسک کا مسئلہ آتا ہے تو لازمی بات ہے آدمی اپنے ٹیسٹ کروائے گا. اب جب وہ رپورٹ سامنے آتی ہے تو اس سے ایک تو یہ پتا چلتا ہے کہ کہاں مسئلہ ہے, اس کے بورے جو ہیں 3-4L3 یا 4 یا 5 میں, یا اس کا کوئی اور مسئلہ ہے, تو پھر اس کا ایک پراپر طریقہ کار ہے, ایک پراپر علاج ہے. ٹھیک ہے, اب وہ مریض کو چیک کرنے کے بعد کیا آیا اس کا, اور ایسے مسئلے جب آتے ہیں تو کم از کم بعض اوقات 2 سے 3 ماہ لے جاتا ہے.
1: ایسی بات ہے بالکل.
0: اور ہاں یہ ضرور ہے کہ جب اس کی دوائی یا اس کا علاج چلتا ہے تو اس کو امپرومنٹ اپنی ضرور آتی جاتی ہے, یعنی 10 سے 15 دن کے اندر اندر وہ محسوس کرتا ہے کہ ہاں میں پہلے والی میری تکلیف نہیں ہے.
1: نہیں ایسی بات.
0: دوسری یہ ہوتی ہے کہ عام آدمی شاید ہم بھی اس میں شامل ہیں کہ ہم اتنی تو اپنی احتیاط کرتے نہیں ہیں, ہم میں بیٹھنے اٹھنے کے غلط طریقے, موبائل کمپیوٹرز, اس کے بعد پھر سوچے سمجھے بغیر ایک دم وزن کو ہاتھ ڈالنا اٹھانا,
1: صحیح ہے بالکل,
0: پھر اپنی وزن یا اپنی باڈی کو دیکھے بغیر ہم ایکسرسائز شروع کر دیتے ہیں کہ شاید یہ ہمارے لیے بہتر ہے.
1: بالکل
0: ٹھیک ہے. اب یہ چیزیں جو ہیں یہ کمر کے درد میں یا ایون کوئی بھی اس میں اضافہ کرتی ہیں. چیز یہ ہے کہ آپ جب اپنے معالج کے پاس آئیں گے اس سے آپ کیس اپنا ڈسکس کریں گے تو اس میں بہت زیادہ بہتری بھی آئے گی, اور دوسرا یہ ہے کہ آپ بہتر طریقے سے اسے سمجھا سکیں گے اور وہ بہتر طریقے سے آپ کے مرض کو سمجھ کے اور پھر آپ کے لیے کوئی تشخیص اور پھر تجویز کر سکے.
1: بالکل ایسی بات ہے. سو بالکل خواتین و حضرات, آپ نے گفتگو سماعت فرمائی حکیم سید مشکور احمد شاہ صاحب کی, جنہوں نے کمر درد کے حوالے سے اور جتنے بھی درد ہیں ان کے بارے میں بہت ہی تفصیل سے آج بات کی ہے. سو جناب, اگر آپ کو بھی اس طرح کا کوئی مسئلہ ہے, آپ کے کمر درد کے مسئلے ہیں, آپ پاکستان کے بہت سارے ڈاکٹرز, بہت سارے حکیم آزما چکے ہیں, آپ بہت سارے شہروں میں گئے ہیں لیکن آپ کو شفا نہیں مل رہی ہے, سو بالکل جناب آپ لوگوں کی خدمت میں اسلام آباد راولپنڈی کے قابل اور تجربہ کار حکیم جو کہ پاکستان کے اور بھی بہت سارے شہروں میں اپنی خدمات دے چکے ہیں, اب آپ کے شہر ٹانک میں موجود ہیں اور الشفا دواخانہ میں اپنی خدمات سر انجام دے رہے ہیں. اب بالکل خواتین و حضرات, نمبر اور جو ایڈریس ہے الشفا دواخانہ کا نوٹ فرمائیے, الشفا دواخانہ شوال مارکیٹ نز ٹریفک پوائنٹ ٹانک اڈا میں. مزید تفصیلات و معلومات کے لیے اور لائیو شو میں کال کے لیے نمبر نوٹ فرما لیجیے, 0319-55-23-404 پر آپ کال کر سکتے ہیں, 0319-55-23-404 پر. اس کے علاوہ جو دوسرا نمبر ہے پی ٹی سی ایل نمبر, وہ بھی اپنے پاس نوٹ فرمائیے, 0963-511-488 پر بھی آپ کال کر سکتے ہیں. آپ کا کوئی صحت کے حوالے سے سوال ہے, آپ حکیم صاحب سے کوئی مشورہ لینا چاہتے ہیں تو بالکل آپ آن ایئر ہمیں کال کر سکتے ہیں اور حکیم سید مشکور احمد شاہ صاحب سے سوال پوچھ سکتے ہیں.
0: اچھا, یہاں ایک بات اور بتا دیں کہ بعض کے جو وزن بڑا ہوتا ہے, موٹے ہوتے ہیں, ان کے لیے بھی تھوڑی دقت ہوتی ہے.
1: اچھا,
0: اور بعض دفعہ وہ بھی شکایت کر رہے ہوتے ہیں کہ یار ہماری کمر میں, میرے پاس اکثر موٹاپے کے مریض آئے ہیں تو انہوں نے یہ بھی شکایت کی ہے کہ ہمارے جو ہے یہ کمر میں اور گھٹنوں میں اور پوری کنی دردیں رہتی ہیں, تو اس کی وجہ بھی یہی ہے کہ ایک تو ہلکی پھلکی ورزش کرتے نہیں ہیں, کھانا بے ترتیبہ ٹائم, اور دوسرا یہ ہوتا ہے کہ جب آپ کے وزن اوور ویٹ ہوگا تو اس کا جو دباؤ ہے وہ ظاہر بات ہے بڑھے گا, कमर और आपके घुटनों पे,
1: हाँ जी,
0: तो उसकी वजह से भी दर्द आपका नहीं जाएगा। वो कोशिश करते हैं कि यार कोई ऐसा रिलीफ दें कि हमें आराम आ जाए, तो बाद फिर वो ये आ जाती है कि जब आप पेन किलर इस्तेमाल करते हैं वक्ती तौर पे तो सुकून आता है, लेकिन बाद में फिर वो ही हालात हैं। तो दूसरा ये कि जिस टाइम आप उसके बताएंगे मुआलिज को, तो वो बेहतर देखेगा आपकी उम्र क्या है। बाज़ुकात तो उम्र की ज्यादती की वजह से भी दर्दें हो जाती हैं।
1: हाँ, बिल्कुल, उम्र आपकी बढ़ती है तो
0: अब उम्र बढ़ती है, उसमें असाब कमजोर होते हैं, हड्डियां कमजोर होती हैं, तो वो भी दर्दों का बाइस है।
1: बिल्कुल ऐसी बात है।
0: तो अब बाज़े सवाल करते हैं, मुझसे एक दो ने सवाल करा, उसने कहा क्या ये जो गोंदी हैं जो लोग खाते हैं अक्सर, वो पंजीरी वगैरह भी बनती है और कई
1: ताकत, बिल्कुल ऐसी बात है।
0: तो वो एक दो ने मुझसे सवाल किया क्या ये गोंदे जो हैं ये इसका मुस्तकिल इलाज नहीं है दर्दों का, कि हम गोंदे खाना शुरू कर दें किस वजह में ताकत आ जाए। तो मेरा उस पर यही था, मैं कि यार गोंदे ताकत जरूर देती हैं, ताकतवर हैं, लेकिन असल पता चले कि एक मर्ज है क्या,
1: मर्ज है क्या, बिल्कुल ऐसी
0: बात। बाज़ुकात आपके मैदे की तेजाबियत, आपके असाब की कमजोरी, आपकी नींद पूरी ना होना, आपकी असाबी कुवत में खुराक की कमी आ गई, टेंशन, डिप्रेशन, ये चीजें सारी अकाउंट होती है ना। तो दूसरा ये कि गोंदे या कमरकस या सगंध या संबलू या ये चीजें जो हैं, ये इसका मुस्तकिल इलाज नहीं है।
1: हाँ जी,
0: ठीक है। हाँ, इसका मुस्तकिल इलाज जब है कि जब आप मुआलिज से मिलते हो, मशवरा करते हो, वो आपकी पूरी बॉडी आपके मिजाज को सामने रख के फिर जो नुस्खा तजवीज करता है, जैसे अलशिफा दवाखाने पे दर्दों के मुख्तलिफ कोर्सेज हैं, ठीक है, लेकिन अब उसकी मर्ज, उसकी बॉडी, उसकी बॉडी लैंग्वेज देख के, उसका मर्ज देख के, उसकी उम्र देख के फिर तजवीज किया जाता है कि इसे हम कौन सा कोर्स इस्तेमाल करा सकते हैं और उससे हमें क्या रिजल्ट आएगा। और अल्हम्दुलिल्लाह अभी तक मुझे तकरीबन हफ्ता 10 दिन तो हो गए, तो लेकिन इसमें जो मेरे मरीज हैं उसमें काफी से मुझे जो है एक होपफुल मैसेज मिला है कि हमें उसमें फर्क आया। बाकी जब आप दवाखाने पे आते हैं तो
1: बेहतरीन बात हो जाती है। ऐसी बात है, ऐसी बात है। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम।
2: हेलो, अस्सलाम वालेकुम।
1: वालेकुम अस्सलाम
2: डॉक्टर साहब, को भी अस्सलाम वालेकुम।
0: वालेकुम अस्सलाम।
1: वालेकुम अस्सलाम जी, कौन और कहां से बात कर रहे हैं आप?
2: जी, नेमत बुला रहे हैं कुतुब कॉलोनी का।
1: जी नेमत भाई, कैसे हैं? ठीक ठाक हैं
2: अल्हम्दुलिल्लाह। बात मैं एक बार फिर डॉक्टर साहब को खुश आमदीद कहता हूँ। तो ये बात फिक्र हो रहा था कमर दर्द का ना, तो ये मेरा सवाल है, आजिजाना सवाल है कि कमर का दर्द और गुर्दे का दर्द दोनों तकरीबन एक ही साइड पे होता है ना, कमर साइड पे,
1: ठीक है।
2: तो इस दर्द को कैसे पहचाना जाता है कि ये गुर्दे का दर्द है या कमर का दर्द है,
1: ठीक है? ठीक है, बिल्कुल जी, अच्छा सवाल है आपका, बहुत मेहरबानी, अल्लाह हाफिज। सो बिल्कुल जी, आप ये बता सकते हैं खवातीन हजरात, अगर आपका भी कोई सेहत के हवाले से सवाल है, 09635114888 एंड 03195523404 पर आप कॉल कर सकते हैं इंशाल्लाह। कल हकीम सैयद मशकूर अहमद शाह साहब सारा दिन मौजूद होंगे अपने दवाखाना पर और मरीजों का चेकअप आना जारी रहेगा। हकीम साहब सुबह 8 बजे से लेकर शाम 4 बजे तक अलशिफा दवाखाने में मौजूद होते हैं। अलशिफा दवाखाना, शवाल मार्केट, नर्स ट्रैफिक प्वाइंट, टांक अड्डा। सो जी हकीम साहब, बताइएगा, भाई ने सवाल किया कि गुर्दे का दर्द और कमर का दर्द एक ही साइड पर होता है, तो उनका सवाल ये है कि गुर्दे के दर्द को पहचानने में और कमर दर्द के पहचानने में फर्क बताएं दोनों के, ताकि पता चल सके।
0: बात ये होती है कि गुर्दे का दर्द जो है ये काफी तकलीफ देह है, एक टीसी पड़ती है, बर्दाश्त नहीं होता गुर्दे का दर्द। बाज़ कमर का दर्द फिर भी आदमी बर्दाश्त कर जाता है, लेकिन गुर्दे का दर्द बर्दाश्त नहीं होता। दूसरा यह है कि जब गुर्दे, अगर आप महसूस कर रहे हैं कि मेरे पेशाब में थोड़ी चेंज आ रही है, रुक रहा है, या उसमें कोई महसूस कर रहा हूं कि उस पे रंग का बू का फर्क पड़ रहा है, तो फिर आप अपने गुर्दों का टेस्ट करवाते हैं,
1: ठीक है।
0: ठीक है, बेहतरीन तरीका होता है जब आप अपनी किडनी चेक करवाते हैं, रिपोर्ट्स आती है तो वाजिया तौर पर पता चल जाता है कि या तो इसमें पथरी है, वरम है, सोजिश है,
1: बिल्कुल
0: है, तो ये है। बाकी रह गया कमर का, वो फिर भी बर्दाश्त है, लेकिन फर्क इसमें यही कह सकते हैं कि गुर्दे के दर्द में तकलीफ ज्यादा है और ये टीस सी पड़ती है,
1: बिल्कुल ऐसी बात।
0: लेकिन कमर में ऐसा नहीं होता, कमर में खिंचाव होता है, दर्द होती है जो आदमी बर्दाश्त कर जाता है। बाकी जब इसके लिए खुद से वही बात आ जाती है जब आप मालिज के पास आते हैं, वो आपकी नब्ज वगैरह देखता है, आपसे सवाल जवाब होते हैं, फिर वो तशीस हो जाता है। अगर वो महसूस करता है तो वो आपसे टेस्ट भी करवाता है कि आप अपना टेस्ट करवाएं अपने गुर्दों का। अब क्योंकि बाज लोग कहते हैं कि यार हम पानी नहीं पीते, हम बहुत कम पानी पीते हैं, बाज ऐसे हैं कि जो मुरगन गिजाएं, तो ये चीजें जब आती हैं तो वो फिर थोड़ा सा मसला बनाती हैं। बाज दफा ऐसा भी होता है गुर्दे में पथरी है, उसकी वजह से भी दर्द होती है।
1: बिल्कुल।
0: तो अब चीज ये है कि आदमी को खुद पता तो चलता है कि मुझे पथरी है, मेरे को एक आध दाना निकला भी है, लेकिन सबसे बेहतरीन हल यही होता है कि आप अपने हर 3 महीने के बाद या 6 महीने के बाद अपने टेस्ट लाजमी करवाएं।
1: बिल्कुल ऐसी बात है।
0: उसमें यह है कि आप अपने मिजाज, अपनी जो बॉडी है उससे आगाह रहेंगे और आप बेहतर तरीके से अपने आप को संभाल सकते हैं, मैनेज कर सकते हैं, देखभाल कर सकते हैं, क्योंकि जिंदगी बहुत कीमती है। ये एक दफा ये लम्हा देते हैं, दोबारा मौका ही ना मिले,
1: ऐसी बात है। तो बिल्कुल हकीम साहब ने गाल की जनाब, जितने इस तरह की भेड़िया ते बिरा सुन दे पैन मैं को हकीम साहब ने अज मतलब अद्धा घंटा शो को थी गई है ते मजीद गाल खरीस सुन दर्दन दे बारे च गाल थी नहीं पई टोटल। ता अक्सर इवे भेड़िया बिरा हैं जे बहुत ज्यादा मसला हुंदा पिए दर्दन दा, बहुत ज्यादा जेड़े हैं डॉक्टर दे गए उन्होंने ते उन्हां को शिफा नहीं मिलदी पई हुंदी। तो बिल्कुल जनाब एक दफा तुसा तशरीफ गिन के आओ अलशिफा दवाखाना ते, इंशाल्लाह अज अंगू सबई भी अलशिफा दवाखाना सारा नी खुला हो सी पिया। अलशिफा दवाखाना शवाल मार्केट नज ट्रैफिक पॉइंट टांकड़ा, इंशाल्लाह हकीम साहब बने फजर ले 8 बजे कुल चाह के ते दीगर ले 4 बजे तक अपने क्लिनिक च मौजूद हो सन ते मरीजों का चेकअप आना जारी रासी। बिल्कुल जी ग्रानो आरविदुन को इंशाल्लाह सबाबाद अलशिफा दवाखाना सबामल 8 बजे नवाला दमशाम 4 बजे पूरे बखला से भी औ हकीम सैयद मशकूर मशाह से अलशिफा दवाखाना के मौजूद भी और मरीजों को चेकअप मायना बजानी साथी। इसके अलावा जनाब अलशिफा दवाखाना का एड्रेस नोट फरमा लीजिए, अलशिफा दवाखाना नज़्द ट्रैफिक प्वाइंट टांक अड्डा, इंशाल्लाह कल सारा दिन खुला होगा और हकीम सैयद मशकूर अहमद शाह साहब अपनी खिदमत सर अंजाम देंगे। इसके अलावा जनाब अगर आपका कोई भी सेहत के हवाले से सवाल है, आप हकीम साहब से बात करना चाहते हैं लाइव शो में, तो बिल्कुल आप कॉल कर सकते हैं 0319-55-23-404 पर, 0319-55-23-404 पर। इसके अलावा 0963-511-488 पर भी आप कॉल कर सकते हैं, 0963-511-488 पर आप कॉल कर सकते हैं। जी हकीम साहब,
0: अच्छा बाज दफा लोग बातें करते हैं, अक्सर मरीज भी कह देते हैं कि जी ये जो जड़ी बूटियां हैं या गोंदे हैं या जो भी मुफरदात में आती हैं, ये क्या हड्डियों को भी मजबूत करती हैं? जिस तरह होता है कि कैल्शियम की कमी है, ये डॉक्टर कह देते हैं यार ये विटामिन खाओ फलाने खाओ, तो क्या उसमें ये जड़ी बूटियां उसको हड्डियों को मजबूत करती हैं?
1: ऐसी बात।
0: तो इसमें भी यही कहा जा सकता है कि ये एक रवायती बातें हैं, रवायती चीजें हैं, सदियों से इस्तेमाल हो रही हैं, लेकिन इसके लिए ये नहीं कहा जा सकता कि ये हड्डी की सेहत जो है सिर्फ एक चीज के इस्तेमाल से बेहतर हो जाएगी।
1: हाँ,
0: ऐसा नहीं है। हड्डियों की जो सेहत है उसके लिए तो मुतवाजन गिजा चाहिए, जाहिर है उसमें मुनासिब प्रोटीन चाहिए, कैल्शियम चाहिए, पानी का इस्तेमाल ज्यादा हो और विटामिन डी की मुनासिब मिकदार हो, सूरज की रोशनी मुनासिब मिकदार में हो, तब जाके हम कह सकते हैं कि हाँ हड्डियों को हम ताकतवर कर सकते हैं।
1: ऐसी बात है।
0: बाकी जहां तक है आप इनको एक सपोर्ट दे सकते हो कुछ जड़ी बूटियों से, जैसा यह सुगंध है इस, और आप कमरकस को ले लेते हैं तो, या इसमें आप एक और आती है मुसली सफेद इंडियन के नाम से, आप उसको शामिल कर लेते हैं, तो ये तीनों चीजों का जो मुरक्कब है इसको आप, ये आपकी हड्डियों को भी ताकत देगा, आपके मसल्स को भी ताकत देगा। उसमें ये जरूर है कि हाँ आप बेहतर हो जाते हैं, लेकिन अगर आप ये कहें कि मेरा मर्ज ख्वा अल्लाह ना करे वो कोई दूसरा आ जाता है,
1: ऐसी बात
0: तो फिर उसमें वो शायद इतना कारगर ना हो, एक सपोर्टर के तौर पे तो चलेगी
1: ऐसी बात,
0: लेकिन उसको प्रॉपर एक मुकम्मल इलाज की सूरत में सामने नहीं आएगी।
1: बिल्कुल ऐसी बात।
0: उसके लिए फिर यही होता है कि आप کم از کم اپنے معالج سے ایک دفعہ مشورہ ضرور کریں. ہاں اپنا کھانے پینے کا شیڈول، اپنے روز کی ایکٹیویٹیز، اپنا ایک شیڈول طے کر لیں،
1: ٹھیک ہے،
0: کہ میں نے اس طریقے سے اتنا کھانا ہے. یہ نہیں کہ آپ طاقتور خوراکیں کھائیں،
1: ایسی بات ہے،
0: کیونکہ وہ آج کل ویسے ہر ایک کی پہنچ سے دور ہے. کیونکہ موسمی فروٹ کوئی نہیں کھا سکتا، موسمی سبزی کوئی نہیں کھا سکتا، ایون کے گوشت دالیں نہیں کھا سکتا. تو چیز یہ ہے کہ ہمیں پھر اسی مناسبت سے اپنے آپ کو ڈھالنا پڑتا ہے،
1: ٹھیک ہے،
0: اور جو بھی کھائیں تھوڑا ہو، ستھرا ہو، اور ایک توازن کے طور پہ ہو.
1: ایسی بات،
0: تو انشاءاللہ آپ کی باڈی کافی حد تک بہتر رہے گی، اور یہ چھوٹے چھوٹے مرض تکلیفیں یہ نزدیک نہیں آئے.
1: انشاءاللہ. حکیم صاحب ایک میسج ہے، آپ کی اجازت ہو تو پروگرام میں شامل کر لیتے ہیں. بالکل لیں. میسج ہے کہ سلام حکیم صاحب،
0: وعلیکم السلام.
1: کہتے ہیں کہ پیشاب کے بعد قطرے روکنے میں دشواری ہے، کیا وجہ ہے؟ مثانہ کمزور ہے یا گرم ہے یا کیا وجہ ہے، اور اس کا علاج کیا ہے؟
0: دیکھیں یہ دو صورتیں ہیں. بعض اوقات مثانے میں ٹھنڈک ہو جاتی ہے، ہم لوگ بہت زیادہ ٹھنڈی چیزیں بھی استعمال کرتے ہیں. بعض دفعہ مثانے میں گرمائش زیادہ ہو جاتی ہے، اس کی وجہ سے مثانہ سنگڑ جاتا ہے. جس ٹائم وہ سکڑے گا تو وہ پھر پیشاب کو پوری طرح کنٹرول نہیں، یعنی روک نہیں سکے گا.
1: ایسی بات،
0: تھوڑی دیر بعد پھر آپ کی حاجت ہوگی کہ یار یہ خارج ہو.
1: ہاں جی.
0: تو اس میں پھر یہ ہوتا ہے کہ پیشاب کرنے کے بعد بھی چند ڈراپس کی شکل میں وہ پھر یہ کافی تکلیف دیا کہ جسم بھی ناپاک ہو گیا، کپڑے بھی ناپاک ہو گئے. تو اس کے لیے بہتر ہے کہ آپ خود بھی اپنی باڈی میں محسوس کر سکتے ہیں کہ یار میں اگر خوراکیں تیز مرچ مسالے استعمال کرتا ہوں، مرغن غذائیں کھاتا ہوں، تو اس کا مطلب ہے میری باڈی میں یا تیزابیت زیادہ ہو رہی ہے، گرمائش زیادہ ہو رہی ہے، میرا معدہ ہیٹ کر رہا ہے.
1: ایسی بات،
0: تو پھر آپ کا مثانہ بھی کمزور ہوگا اور آپ پیشاب کو نہیں روک پائیں گے. دوسری کہ بعض دفعہ مثانے میں ٹھنڈک ہو جاتی ہے، جیسے ہی آپ ٹھنڈے فرش پہ پیر رکھا آپ کے پیشاب کے دو چار قطرے جھڑ جاتے ہیں. یا پھر ایسا ہوتا ہے کہ بعض آپ نے جیسے نہانے کے لیے ٹھنڈا پانی اوپر ڈالا اور فوری طور پہ پھر آپ کو پیشاب کی حاجت ہوئی اور دو چار قطرے نکل گئے، وہ مسانے میں ٹھنڈک ہو جاتی ہے. اس ٹائم آپ کو تھوڑی گرم چیزوں کی ضرورت ہوتی ہے خوراک کے طور پہ.
1: اچھا حکیم صاحب، ان دونوں مسئلوں میں، مسانے کا گرم ہونا، ٹھنڈا ہونا، اس میں ہمیں درمیانی راستہ اختیار کرنا چاہیے کہ آپ نہ اتنی زیادہ ٹھنڈی چیزیں کھائیں اور نہ اتنی زیادہ گرم چیزیں کھائیں.
0: یہی کہنے کا مقصد ہے کہ بعض دفعہ لوگ بہت زیادہ مرغن یا بازاری یا بیکری کی خوراک کو اہمیت دیتے ہیں.
1: حکیم صاحب آج کل فاسٹ فوڈ یقین کریں اتنا زیادہ ہو گیا ہے، سموسے ہیں، پکوڑے ہیں، پیزا ہے، برگر ہے، کولڈ ڈرنکس ہیں، تو اصل وجہ یہی ہے میرے خیال میں میدے کے خراب.
0: اصل وجہ یہی ہے کہ آپ کا میدے، ہم تقریباً دیکھیں نا ہر تیسرا آدمی ہمیں میدے کا مریض نظر آئے گا.
1: ایسی بات ہے.
0: تو جب وہ میدے کا مریض آئے گا اور جب آپ اس سے تفصیل لیں گے، اس میں سے اکثریت ایسی ہوگی جو کہے گی کہ ہمیں پیشاب کی تکلیف ہے.
1: ایسی بات ہے بالکل.
0: تو اس کے لیے یہی ہے کہ آپ متوازن غذا کی طرف آئیں، نیچر کی طرف آئیں.
1: ہاں جی. اور حکیم صاحب مزید علاج کے لیے
0: وہ اگر آپ اس میں دیکھیں محسوس کرتے ہیں، یہ کچھ مسئلے ایسے بھی ہوتے ہیں کہ جو آدمی مطب پہ یا دوا خانے پہ آ کے اپنے معالج کے سامنے کھل کے بات کرتا
1: ہے، یہ تو سونے پہ سہاگا ہو جاتا ہے.
0: اور پھر ہمیں بھی آسانی ہوتی ہے کہ تشخیص کرنے میں، مریض کی پوری کیس ہسٹری لینے میں، اور دوائی تجویز کرنے میں. اور ایسے الحمدللہ ایسے بے شمار نسخے ہیں جو کہ پیشاب کی جملہ تمام مرضیں، خالی یہ نہیں ڈراپس کی، پیشاب سے ریلیٹڈ جتنی تکلیف ہیں وہ انشاءاللہ دور ہوں گی.
1: چلے
0: چاہے وہ پروسٹیٹ کے مریض کیوں نہ ہیں.
1: ہاں جی ٹھیک ہے. حکیم صاحب یہ بتائیے گا، میرے پاس ایک میسج آیا ہوا ہے کہ السلام علیکم انس بھائی، رات جو ہے نا میرے کان میں کوئی چیز گھس گئی ہے، اب بہت زیادہ درد کر رہی ہے، کان میں ایسا نظر آتا ہے، ایسا محسوس ہوتا ہے کہ کان میں کوئی چیز چل رہی ہو.
0: دیکھیں ظاہر ہے موسم ایسا ہے اور کیڑے مکوڑے اکثر کچھ جانور، لیکن اس میں پھر تھوڑی سی احتیاط ہوتی ہے اس ٹائم کہ آپ اس کو کوئی ایسی چیز، کوئی سٹک کے ذریعے یا انگلی کے ذریعے آپ کان میں نہ پھیریں، تاکہ وہ مزید آگے کی طرف نہ چلا جائے.
1: ایسی بات ہے.
0: اور کوشش کریں کہ لائٹ ماریں ٹارچ کی، یا کسی دوسرے سے کہیں کہ ذرا میرے کان کے قریب لائٹ کر، تاکہ جو بھی کیڑا یا کوئی بھی خشرات ہیں رنگنے کیڑے، تو یہ روشنی کی طرف متوجہ ہوتے ہیں اور پھر واپس باہر کی طرف
1: ٹھیک ہے.
0: ادروائز یہی ہوتا ہے کہ پھر آپ کو ای این ٹی اسپیشلسٹ سے ملنا پڑتا ہے, ناک کان گلے کا ہے, کیونکہ وہ پھر اس کا ایکس رے بھی کرواتے ہیں اور کیمرے کی مدد سے بھی پتا چل جاتا ہے.
1: اچھا حکیم صاحب یہ بتائیے گا, اگر ایسا کوئی حشرات آپ کے کان میں چلے بھی گئے اور اندر مر بھی گیا ہے اور مطلب کہ آپ کو کوئی اس سے تکلیف نہیں ہو رہی, تو یہ پھر ای این ٹی کے پاس جانا چاہیے؟
0: دیکھیے بارے میں آپ کیا, اس میں یہ ہے کہ پہلے آپ جیسے دیسی عموماً طریقہ کار ہوتا ہے کہ آپ تھوڑا سا تیل گرم کر لیں,
1: ٹھیک ہے,
0: اور اس کو آپ کان میں ڈال دیں, تو وہ اگر کیڑا ہے یا جانور ہے وہ تیل کے ذریعے اوپر آ جائے گا,
1: ایسی بات,
0: ٹھیک ہے, اور پھر آپ اس کو آرام سے نکال سکتے ہیں
1: بالکل
0: کاٹن بینڈ کی مدد سے یا کسی اسٹک سے وہ آپ اس کو باہر نکال لیتے ہیں. لیکن اگر وہ آپ کو مسلسل زندہ ہے اور وہ آپ کو مسلسل تنگ کر رہا ہے, یعنی آپ کو لگ رہا ہے کہ مجھے کوئی چیز اندر کاٹ رہی ہے,
1: ایسی بات ہے,
0: تو پھر آپ کو ہاسپٹل یا ڈاکٹر کے پاس جانا پڑتا ہے, ای این ٹی اسپیشلسٹ کے پاس, وہ آپ کا ایکس رے کروائیں گے اور اسی ٹائم پھر اس کے لیے اس کا حل نکل آتا ہے. کیونکہ ہو سکتا ہے کہ یہ ملے ہوئے ہیں ناک کان گلا, تو اب یہ نہ ہو کہ وہ آپ کے اور اوپر کے لیول کی طرف چلے,
1: ہاں جی,
0: تو نقصان دے سکتا.
1: چلے ٹھیک ہے, ہاں سو بالکل. خواتین و حضرات آپ وابستہ ہیں ریڈیو امن 88.4 ٹانگ کے ساتھ, آپ کے میزبان آر جے انس اختر اور تجربہ کار حکیم سید مشکور احمد شاہ صاحب ہمارے ساتھ تشریف فرما ہیں. بالکل خواتین و حضرات ایک مرتبہ پھر میں آپ کو بتا دیتا ہوں کہ حکیم سید مشکور احمد شاہ صاحب کا تعلق اسلام آباد راول پنڈی سے ہے اور 28 سے 30 سال کا تجربہ رکھتے ہیں اپنے کام میں اور پاکستان کے بہت سارے شہروں میں اپنی خدمات سر انجام دے چکے ہیں. اب آپ کے شہر ٹانک میں الشفا دواخانے میں اپنی خدمات سر انجام دے رہے ہیں. بالکل خواتین و حضرات الشفا دواخانہ شوال مارکیٹ نزد ٹریفک پوائنٹ ٹانک اڈا میں. مزید تفصیلات و معلومات کے لیے اور لائیو شو میں کال کے لیے نمبر نوٹ فرمائیے 0319-55-23-404 پر. اس کے علاوہ جو دوسرا نمبر ہے پی ٹی سی ایل نمبر وہ بھی اپنے پاس نوٹ فرمائیے 0963-511-488 پر بھی آپ کال کر سکتے ہیں اور حکیم سید مشکور احمد شاہ صاحب سے لائیو شو میں آن ایئر پروگرام میں آپ سوال بھی پوچھ سکتے ہیں, کوئی مشورہ بھی کر سکتے ہیں. سو بالکل خواتین و حضرات یہ پروگرام آپ بالکل لائیو اور براہ راست ہمیں سماعت فرما رہے ہیں. سو جی حکیم صاحب ایک اور میسج تھا
0: جی.
1: ایک بہن پوچھ رہی تھی کہ میری جو ایڑیاں ہیں
0: جی
1: وہ پھٹ جاتی ہیں, ان میں کریکس آ جاتے ہیں گرمیوں میں بھی اور سردیوں میں بھی, تو اس کی کیا وجہ ہو سکتی ہے؟
0: دیکھیں بعض دفعہ اس میں انوالو ہوتی ہے ہمارے شوز,
1: ٹھیک ہے,
0: ہماری چپل, اور بعض دفعہ ہمارے وجود میں گرمی وغیرہ, ہماری جلد جو اسکن ہے ڈیمیج ہوتی ہے. لیکن اس کا بہترین حل موجود ہے, آپ اپنے طور اپنے گھر میں بھی تیار کر سکتے ہیں, اور اگر آپ کو اس میں اتنی افادیت نہیں نظر آتی یا آپ کو بالفرض ہے کہ ساتھ پین بھی ہے اور اس میں نہیں فرق آ رہا, تو پھر آپ دواخانے پہ آ سکتے ہیں, الشفا دواخانے میں, کیونکہ ہمارے پاس اپنی مرہم بھی تیار ہے, کچھ تھوڑی سی دوائی کھانے کے لیے ہوتی ہے, انشاءاللہ جلد آپ کی بالکل صاف ہو جائے گی. اور اگر آپ گھر میں ٹوٹکے کے طور پہ استعمال کرنا چاہتے ہیں, تو پھر جب آپ گھر میں بڑا گوشت لاتے ہیں تو اس میں جو گوشت کے اوپر جو چربی ہوتی ہے
1: بالکل
0: وہ آپ اتار لیں, وہ چربی تھوڑی سی اکٹھی کر لیں کوئی 100 گرام کے قریب, اس کو آپ کسی اسٹیل کے باؤل میں آپ گرم کریں,
1: ٹھیک ہے,
0: وہ تیل کی شکل بن جائے گی,
1: ٹھیک ہے,
0: جس ٹائم وہ تیل کی شکل میں آتی ہے اس میں آپ تقریباً 100 گرام ہے تو اس میں تقریباً آپ ایک چائے والا چمچ جو ہے ہلدی کا ڈال دینا,
1: ٹھیک ہے,
0: اس کو آپ اچھی طرح ہلا لیں,
1: ٹھیک ہے,
0: اور اس کو کچھ دیر بعد اتار لیں,
1: ٹھیک ہے,
0: ایک سے دو منٹ بعد آپ اتار لیں تاکہ وہ جلے نہیں اس میں,
1: ٹھیک ہے.
0: اب اس کے بعد آپ اس کو تھوڑی دیر رکھیں گے تو وہ ظاہر بات ہے پھر وہ چربی کی شکل میں جم جائے گی,
1: ایسی بات بالکل.
0: جب آپ نے اپنے پیروں پہ انہیں صبح یا شام دو ٹائم لگانا ہے, پہلے آپ پیر دھو لیجئے گا گرم پانی سے, یا پھر اس طرح بھی کر سکتے ہیں کہ وہ چربی آپ نے تھوڑی سی لی کسی چمچ میں, اس کو ہلکا سا سیک لگایا یا اسی باؤل کو ہی لگا لیا, اور انگلی کے پوروں کی مدد سے وہ کریم جو ہے جو آپ نے تیار کی ہے چربی, اس کو آپ اپنی ایڑیوں پہ لگا دیں. ایک تو اس سے یہ ہوگا کہ وہ جو جگہ پھٹی ہوئی تھی وہ ساری فل ہوگی,
1: ٹھیک ہے,
0: اور دوبارہ چند دن بعد آپ دیکھیں گے کہ آپ کے پیروں کی جو ایڑیاں ہیں वो आपकी स्किन के साथ हो गई है, यानी उस पर किसी किस्म का कोई क्रैक कोई ऐसी निशान नहीं है।
1: ठीक है,
0: ठीक है, ये तो है घरेलू टोटका,
1: घरेलू टोटका।
0: बाकी अगर फिर भी बार दफा ये होता है कि जख्म बन जाते हैं तो उसके लिए ये है कि फिर आप दवाखाने पे आके
1: आपको
0: तो उसके मुताबिक आप इलाज अपना करवा सकते हैं।
1: ठीक है, सो बिल्कुल जी, अक्सर खवातीन को ये ज्यादा मसला होता है, भाइयों को भी होता है, तो अगर आपको इस तरह का कोई मसला है, आपकी एड़ियां एक तो सर्दियों में खराब होती हैं ज्यादा सर्दी की वजह से, अगर गर्मी में भी आपको ये मसला हो रहा है तो आपको मालिज के साथ राबता बहुत जरूरी है। तो इंशाल्लाह कल हकीम साहब मौजूद होंगे, अलशिफा दवाखाने में आप आ सकते हैं, अगर इस तरह का मसला है तो इंशाल्लाह इसका हल मौजूद है। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम।
2: वालेकुम अस्सलाम, कैसे हो, खैरियत है?
1: अल्लाह का शुक्र है। मेरे प्यारे भाई, कौन और कहाँ से बात कर रहे हैं आप?
2: मैं खैर मोहम्मद दबारा से बात कर रहा हूँ।
1: सईद अबरूर, उर्दू नजर से पख्तो के बहम खबरी वो कुछ सवाल मुस्तसेहत वाले सर। سعید پشتو چې خبرې وکړو را چیر سوال دې سره صحت حواله سره
2: ما نه چې دا ارنې ما اپریشن کړو کنه
1: سعید
2: ا ډېر اسماعیل خان شي
1: صحیح سولو اچور ټیم کې چې اپریشن
2: پینډیسایټ پرشر وغه دا اپریشن ما کړو کنه
1: دا پینډیسایټ ته اپریشن کړې ته که هرنی ته اپریشن کړې دا ورو
2: یا پینڈیسیٹ پریشوائیو بیا ماغات اپریشن وکو
1: سیدہ
2: بیا جی اپریشن وکو دل دو سو ارنی جوڑا شوی دے گا نا
1: سی سولو
2: دا نمن الان دے پاس سوہا مائی دے سرا ہاں دا میز
1: اچھا دا چور ٹیم کیجی چستا سو دا پینڈیسیٹ
2: ادھگی چھ علاج سکا کنا
1: دار تو ہوا یا برورا چھ دا پینڈیسیٹ چستا والا مطلب چھ شوی وہ دی اپریشن چور ٹیم کیجی
2: ادھگی اپریشن کو تقریبا کالا لگ بگ ٹیم کیجی
1: سیدہ اگر نباد مچھا علاجونا برت ندی کڑی
2: ایا علاجونا کو مونے بھی کڑی ڈاکٹر تمہیں ورش کرے کڑے وہ بھی لیا با اپریشن کرے گا نا
1: سیدہ برور استاس ریڈیو وار وہ کنا پردو بنے پئی گئے کنا ساسو سیدہ اوکے سر جی ریڈیو وار وہ انشاءاللہ کیم سیب جس ساس رکم ہم اس رو در کبھی اغسے بھائی وکو انشاءاللہ اوکے سر اللہ حافظ ٹھیرا مننا سو جی حکیم صاحب پیارے بھائی کہہ رہے ہیں کہ ان کی جو اپینڈیسائٹ تھی
0: جی
1: ان آپریٹ سے پہلے یعنی کچھ ٹائم پہلے وہ پھٹ گئی
0: اچھا ٹھیک
1: اپینڈیسائٹ پھٹ گئی اس کے بعد ان کا آپریٹ ہوا آپریٹ کے بعد کہتے ہیں کہ اسی جگہ پر اور میدے کے ساتھ جو ہے نا ایک ہرنی بن گئی
0: ٹھیک ہے
1: تو وہ کہتے ہیں کہ ڈاکٹروں نے تو مجھے آپریٹ کا کہا ہے حکیم صاحب سے مشورہ کریں کہ کیا آپریٹ کرانا چاہیے یا اس کا علاج الشفا دواخانہ میں موجود ہے
0: دیکھیں جہاں تک ہرنیا کا تعلق ہے نا ہرنیا کا ماں سوائے سرجری کے
1: ہاں
0: اور کوئی علاج نہیں
1: اچھا اس کی سرجری آپ کو مسٹ کروانی
0: پڑے گی اس کی سرجری آپ کو کروانی پڑے گی اور جتنی جلدی آپ کروائیں گے اتنا ہی زیادہ آپ آرام سے جلدی ٹھیک بھی ہو سکتے ہیں
1: ٹھیک ہے تو پیارے بھائی اس کا علاج یہی ہے کہ آپ جو ہے نا اس کی سرجری کروا لیں دی آپریشن وہ کو دا بہتر حل دا اور نور جی سے تاخیر مکو بولے چیز سو یو کال اغسی ہم تیرے شبے دیں اور بالکل جناب حکیم صاحب ایک سال ہو گیا آپریٹ کو
0: جی جی
1: اور کہتے ہیں کہ میں نے ڈاکٹر کو دکھایا بھی ہے سو آپ کی طرف سے بھی یہی پیغام ہے کہ ان کو آپریٹ کرا لینا چاہیے تاکہ یہ جو بیماری ہے مزید
0: کیونکہ یہ اس کا سائز بڑھتا ہے
1: اچھا
0: رفتہ رفتہ رفتہ یہ بڑھتی جاتی ہے آدمی کچھ کہتے ہیں اس طرح کر لیں یہ ٹوٹکے یا نٹکے یا علاج لیکن وہ ٹائم ویسٹ کرنے والی بات ہے
1: ٹھیک ہے
0: اور اللہ نہ کرے اللہ نہ کرے میں نے اس طرح بھی دیکھا کہ خربوزے کے سائز کی بھی آدمی چلنا مشکل تھا
1: ٹھیک
0: ہے تو دوسرا یہ ہے کہ جتنی جلدی آپ اسے کور کریں گے اتنی جلدی آپ بہتر ریکور بھی ہو جائیں گے
1: ٹھیک ہے
0: اور دوسرا یہ کہ اس میں اسے جتنا لیٹ کریں گے نقصان دے گی اور بعض دفعہ ہرنیا جو ہے وہ جس طرح پینڈکس پھٹ جاتی ہے اسی طرح ہرنیا بھی نقصان دے سکتی ہے
1: ٹھیک ہے السلام علیکم سو ان کی کال بھی ڈراپ ہو جاتی ہے حکیم صاحب ایک میسج ہے کہ السلام علیکم انس بھائی آپ کو اور حکیم صاحب کو سلام میں ملک بھی نہیں پیتی ہوں اور نہ ہی میں چائے پیتی ہوں 20 سال کی ہوں سو بھی کہتی ہیں سو اس کے بارے میں حکیم صاحب سے پتہ کریں گے حکیم صاحب چائے کے بارے میں آپ سے پتہ کروں گا ایک کالر ہیں السلام علیکم
2: السلام علیکم
1: وعلیکم السلام
0: السلام
2: بھائی کیسا
1: ہے؟ اللہ کا شکر ہے پیارے بھائی، کون تے کتھوں گال کرن دے پے؟ آواز آنی پی اتواری ریڈیو سنتے رہو، حکیم صاحب کے بارے میں مشورہ کریں جی. حکیم صاحب کیا مشورہ دینا چاہیں؟
0: دیکھیں، ان کو ڈاکٹر نے شاید یا یہ بھی کہا ہو کہ آپ کی جو پیچھے لائٹس ہیں وہ کمزور پڑ
1: رہی ہے، بالکل یہی بات ہے.
0: تو اس میں یہ ہے کہ اگر طب کے لحاظ سے دیکھیں تو اس میں کوئی ایسی چیز نہیں ہے، ٹھیک ہے. یہ آئی اسپیشلسٹ کا مسئلہ ہوتا ہے، آنکھیں سب سے حساس عضو ہے،
1: ایسی بات ہے بالکل،
0: ٹھیک ہے. اس کو جلدی چھیڑنا یا اس میں وہ نہیں،
1: ٹھیک ہے.
0: جو آپ کو ڈاکٹر یا آئی اسپیشلسٹ جو ہے آئی سرجن، وہ جو آپ کو مشورہ دے گا آپ کو اس پہ عمل کرنا پڑے گا،
1: ٹھیک ہے.
0: کیونکہ یہ آنکھوں کا معاملہ ہے اور اس کو کوئی ایسی چیز نہیں ہے دیسی جڑی بوٹیوں میں. ہاں ایک چیز ہے کہ جب آپ کی نگاہ ٹھیک ہے مکمل، آپ چاہتے ہیں کہ یار میری نگاہ ٹھیک رہے، دھندلی نہ پڑے، نظر کمزور نہ ہو میری نزدیک کی یا دور کی، اس کے لیے تو مفردات ہیں، جڑی بوٹیاں ہیں کہ آپ انہیں استعمال کر سکتے ہیں. لیکن اگر آپ یہ کہیں کہ میری ٹیوبز پیچھے کمزور پڑ رہی ہیں اور میں اب اس کا دیسی میں علاج ڈھونڈوں،
1: ٹھیک ہے،
0: تو وہ مشکل ہوگا،
1: وہ مشکل ہوگا، ٹھیک ہے. تو پیارے بھائی جڑا تسا جی سوال کیتا ہے اکھیاں دے حوالے دے نال، تے حکیم سے بڑی گل کیتی ہے بھائی اکھیاں انسان دی باڈی دے وچ بہت حساس ترین اعضاء ہن پے، تو بہتر یہ پی ہے بھائی اکھیاں دے سپیشلسٹ ہن، آئی سپیشلسٹ ہن، تسا انہاں دے کول لگے ونجو تے اس دا علاج کرا گنو. مزید حکیم صاحب، میں آپ سے چائے کے بارے میں پتہ کر رہا تھا، ایک بہن نے میسج بھی کیا ہے کہ میں چائے بھی نہیں پیتی، دودھ بھی نہیں پیتی. اب یہ بتائیے گا کہ جو چائے سب سے زیادہ پیتے ہیں، چائے کے اگر نقصان ہیں حکیم صاحب تو آپ نقصان بتا دیں، اگر فائدہ ہے تو کوئی فائدہ بھی بتا دیں.
0: دیکھیں چائے کے نقصانات لوگ کہتے ہیں، میں خود 5-6 کپ پیتا ہوں دن بھر میں، تو لیکن ایسا نہیں ہے. ہاں یہ ضرور ہے کہ آپ، کچھ لوگ صرف کالی پتی کا قہوہ پیتے ہیں، وہ نقصان دہ ہے،
1: ٹھیک ہے. اگر اس میں دودھ مکس،
0: دودھ کی آمیزش ہو جائے تو قدرے بہتر ہے، اس کا مزاج تبدیل ہو جاتا ہے، معتدل ہو جاتا ہے، آپ لے سکتے ہیں. لیکن اگر اس طرح دیکھیں تو صبح دوپہر شام 3 کپ چائے آپ آرام سے پی سکتے ہیں، کوئی حرج نہیں.
1: اس سے زیادہ نہ
0: پیئے تو بہتر ہے، کیونکہ یہ پھر جسم کو خشک بھی کرتی ہے، ٹھیک ہے. اور ضرورت سے زیادہ، ہاں یہ ضرور ہے کہ ہمارے خون میں رچ گئی ہے، ہم نہیں پیے تو ہمارا سر چکرانے لگتا ہے، درد کرتا ہے.
1: یہ چائے آئی تھنک ایسی چیز ہے جہاں تک مجھے معلومات ہیں کہ اس میں کیفین استعمال ہوتا ہے،
0: بالکل ایسا ہی ہے.
1: تو یہ اگر آپ نہ پیے تو اس کے بعد آپ کو طلب ہوتی ہے،
0: ایسا ہی ہے. اور اسی لیے جب یہ سٹارٹ ہوئی تھی تو فری پلائی جاتی تھی کہ یار یہ چائے پیئے، یہ ایک پتی ہے اور یہ چائے کی ہے، فری پیئے. وہ ایسی لگی ہے کہ میں پیچھے ایک ریسرچ پڑھ رہا تھا، اس میں تھا کہ پاکستانی قوم تقریباً غالباً 14 ارب کی چائے پی جاتی ہے.
1: ایسی بات ہے حکیم صاحب، ابھی آپ دیکھیں جب گرمی کی ایک ہیٹ لہر چل رہی تھی، تو اس میں 47 ڈگری سینٹی گریڈ میں بھی ہماری پاکستانی عوام جو ہے وہ چائے پی رہی ہے.
0: ہمارے گھر میں یہ مین بس کہنے کے مہمان کو سب سے پہلے یہی پوچھا جاتا ہے کہ چائے پینی،
1: چائے پی سو بوتل، یہ پوچھا میں نے.
0: تو اس میں یہ ہے کہ چائے، باقی رہا جہاں تک دودھ کا سوال،
1: ہاں جی
0: دودھ ماں سوائے رات کو نہ پیئیں. دن میں آپ کسی بھی ٹائم پیئیں گے وہ آپ کو طاقت دے گا، آپ کی ہڈیاں مضبوط ہوں گی، آپ کی جلد جو ہے وہ گلو کرے گی،
1: ٹھیک ہے.
0: اور اگر بالفرض ہے کہ آپ کا دل دودھ پینے پہ نہیں کرتا کہ یار دودھ سے میں نہیں ہے الرجی، مجھے نہیں پسند، یا میں زیادہ نہیں پی سکتا، تو پھر آپ ایسا کریں کہ آپ تھوڑی سی دار چینی اپنے کچن میں پیس کے رکھ لیں،
1: ٹھیک ہے.
0: اور جس ٹائم آپ دودھ کو بوائلڈ کرتے ہیں، دودھ ابل گیا، اس میں آپ نے پینا ہے 1 گلاس یا 1 کپ، آپ 1 چٹکی اس میں دار چینی کی ڈال دیں और उसको थोड़ी देर के लिए ढक के रख दें गर्म दूध को, उसके बाद आप उस दूध को दो तीन मिनट के बाद आप घूंट घूंट करके पिए, आपका दिल करेगा कि मैं दूध पीऊं और वो हजम होगा।
1: अच्छा हकीम साहब, आपका मतलब ये है कि रात को दूध नहीं पीना चाहिए?
0: नहीं, रात को नुकसान देगा।
1: अच्छा, हमारे यहाँ तो हकीम साहब रवाज ही बना हुआ है कि हम तो जब रात को सोते हैं तो दूध का गिलास पी के सोते हैं।
0: ऐसे ही है, लेकिन दूध हजम नहीं होता जल्दी।
1: ऐसी बात है, मतलब कि हम जब रोजमर्रा जिंदगी के काम कर रहे होते हैं साथ साथ, मतलब कि हम चहलकदमी कर रहे हैं या काम कर रहे हैं, तो दूध का गिलास पी लिए तो वो बेहतर है।
0: देखिए, दिन में बेहतर है, आप मगरिब से पहले पहले पी सकते हैं, और अगर आप रात में पीते भी हैं
1: ठीक है,
0: फिर कम से कम जो रात का आप खाना खाते हैं वो हल्का खाएं।
1: अच्छा,
0: ताकि बोझ ना बने मैदे पे।
1: ऐसी बात है, बिल्कुल। सो बिल्कुल जी, ख्वातीन और हजरात, हकीम साहब ने आज आपको एक नई मालूमात दी है, क्योंकि हमारे यहाँ जो है ना ये रवाज है कि दूध हम रात को सोने से पहले पीते हैं, तो हकीम साहब के मुताबिक जो हकीम साहब का मशवरा है वो ये है कि दूध को आप दिन के वक्त पिया करें, जब आप चहलकदमी करते हैं, घूमते फिरते हैं, क्योंकि दूध सुबह के वक्त हजम होता है, आपकी हड्डियों को भी ताकत देता है, और इसके अलावा अगर आप रात को पीते हैं तो आप पी के सो जाते हैं, तो इसकी वजह से जो है ना आपको वो फायदा नहीं देता, वो हजम ही नहीं होता है। सो बिल्कुल जी, हकीम साहब ये बताइएगा कि एक और मैसेज मेरे पास था, सवाल था एक भाई का कि अनस भाई, मेरी जो नाक की हड्डी है वो टेढ़ी हो गई है, सो इसके बारे में जरा बताइएगा कि ये हकीम साहब नेचुरली होती है या इसके बाद भी कभी ऐसा हो सकता है, ये बताइएगा।
0: नहीं, नेचुरल तो नहीं होती, हाँ ये जरूर है कि किसी वजह से जरूर आ जाती है। बाद दफा डॉक्टर भी कहते हैं कि यार इसके नाक की हड्डी बढ़ गई है और इसका ऑपरेशन है,
1: सांस लेने में तकलीफ
0: होती है, लेकिन वो बाज़कात अंदर सोजिश होती है।
1: ऐसी बात है, बिल्कुल।
0: जब उसको उसका प्रॉपर इलाज किया जाता है तो वो सोजिश हट जाती है,
1: बिल्कुल,
0: और वो ही जहाँ उसको तंगी हो रही थी वो रिलीफ है। हालांकि बाद सूरत में कई लोगों ने ऑपरेशन भी करवाया है, लेकिन वो ऑपरेशन के बाद भी तकलीफ रही।
1: हाँ, तो फिर फायदा क्या ऑपरेट
0: का? हम देसी में ये सहूलत है कि आप उसकी सोजिश को खत्म करें और उसके बाद वो बिल्कुल रिलीफ होगा, ऑपरेशन की नौबत नहीं आएगी।
1: ऐसी बात है, बिल्कुल। सो बिल्कुल ख्वातीनो हजरात, आप व्यवस्था हैं रेडियो अमन 88.4 टांग के साथ, आपका मेजबान आरजे अंस अख्तर डेली 6 बजे से लेकर 7 बजे तक आपकी खिदमत में हाजिर होता है, और इस शो में देसी तरीका इलाज के देसी टिप के माहिर तजर्बाकार हकीम, जिनका ताल्लुक इस्लामाबाद रावलपिंडी से है और देसी टिप में 28 से 30 साल का तजर्बा रखते हैं और पाकिस्तान के मुख्तलिफ शहरों में अपनी खिदमत सर अंजाम दे चुके हैं, अब आपके शहर टांग में अलशिफा दवाखाने में अपनी खिदमत सर अंजाम दे रहे हैं। इंशाल्लाह कल अलशिफा दवाखाना सुबह 8 बजे से लेकर शाम 4 बजे तक खुला रहेगा और हकीम सैयद मशकूर अहमद शाह साहब मौजूद होंगे और मरीजों का चेकअप मायना जारी रहेगा। एड्रेस नोट फरमा लीजिए दवाखाना का, अलशिफा दवाखाना, शवाल मार्केट, नस ट्रैफिक प्वाइंट, टांग अड्डा। मजीद तफसीलात मालूमात के लिए और शो में कॉल के लिए नंबर नोट फरमाइए, आप शो के बाद भी इसी नंबर पर हकीम साहब से राब्ता कर सकते हैं। आपका कोई ऐसा सवाल है जो आप ऑन ईयर नहीं पूछ सकते थे तो बिल्कुल जी आप प्रोग्राम के बाद भी हकीम साहब से राब्ता कर सकते हैं 0319-55-23-404 पर। सो जी हकीम साहब, प्रोग्राम का टाइम खत्म होने वाला है, सो आखिर में अपने सामईन को आज के शो के हवाले से भी बता दीजिएगा और ये भी बता दीजिएगा कि आप कल इंशाल्लाह दवाखाना में मौजूद होंगे, ये भी जरा बताइए।
0: देखें, एक तो आज के शो से तो यही है कि दर्दों में कोशिश करें कि कोई भी ऐसी पेन किलर अभी इस्तेमाल ना करें और ना ही कोई ऐसी जड़ी बूटियों को, तो आप सबसे पहले कोशिश आपकी हो कि आप अपने मुआलिज से एक मरतबा मशवरा करें।
1: ऐसी बात है, बिल्कुल।
0: दूसरी बात यह है कि दवाखाने पे मैं रोजाना सुबह 8 बजे से लेके, दवाखाना 8 बजे खुल जाता है
1: ठीक है,
0: लेकिन मैं बाज़ुकात 9 बजे के करीब, लेकिन मैं दवाखाने पे होता हूँ, तो आप शाम 5 बजे तक आप इजीली आ सकते हैं, क्योंकि बाज़ दफा मरीज होते हैं, वैसे दवाखाने का टाइम जो है वो 8 से 4 ही है, लेकिन बाज़ दफा मरीजों की वजह से या कोई दवाई ऐसी तैयार कर रही हो तो फिर उसमें थोड़ा सा टाइम निकल जाए,
1: बिल्कुल ऐसी बात,
0: लेकिन ये है कि इसके बाद नहीं, ज़रूर 5 बजे तक
1: ठीक है, क्योंकि समीन इकराम दवाखाने छुट्टी हम ने भी और चिकल दवाखाने छुट्टी भी अमुंग बस्ता सुरा प्रोग्राम के वहां, बिल्कुल जनाब दवाखाने की कोई छुट्टी नहीं होती, हकीम साहब बने फजर 8 को 4 के 5 तक मौजूद होने, अगर इनमें कोई छुट्टी हो सी भी सही तो असम प्रोग्राम अनाउंसमेंट करे सो। सो बिल्कुल हकीम साहब, प्रोग्राम का टाइम भी खत्म हुआ चाहता है, बहुत मेहरबानी आप तशरीफ लाए, हमारे समीन के सवालों के जवाब भी ہوتی ہے. بہت مہربانی آپ,
0: بہت مہربانی آپ کی,
1: اللہ حافظ. تو بالکل خواتین و حضرات, آپ لوگوں نے گفتگو سماعت فرمائی دیسی طریقہ علاج کے ایک ماہر حکیم, حکیم سید مشکور احمد شاہ صاحب کی, جن کا تعلق میں نے آپ کو بتایا کہ اسلام آباد راول پنڈی سے ہے. اور سمعین کرام, یہ آپ لوگوں کے لیے موقع ہے, آپ لوگوں کے لیے اپرچونٹی ہے کہ اتنے قابل اور تجربہ کار حکیم آپ کے شہر ٹانک میں آیا ہوا ہے. کیونکہ ہم علاج کے لیے پشاور جاتے ہیں, اسلام آباد جاتے ہیں, ڈیرہ جاتے ہیں, ملتان جاتے ہیں, کیونکہ انسان کی زندگی میں ہزار قسم کے مسئلے ہوتے ہیں, اور آج کل تو ایسا دور ہے کہ ہر گھر میں کوئی نہ کوئی بیمار ہوتا ہے. سو بالکل خواتین و حضرات, اگر آپ کے گھر میں بھی کوئی ایسا بیمار ہے جس کا علاج کرا کرا کر آپ تھک چکے ہیں, مایوس ہو چکے ہیں, تو سب سے پہلی بات یہ ہے کہ مایوسی گناہ ہے, مایوسی گناہ ہے. سو انشاءاللہ کل حکیم سید مشکور احمد شاہ صاحب سارا دن الشفا دواخانہ میں موجود ہوں گے اور مریضوں کا چیک اپ آئینہ جاری رہے گا. بالکل جناب, دا خبر قبول و مقصد دا وہ حکیم صاحب سے سمر حمدر دردو مسائل دی کنور بیماریاں دی دی علاج پا الشفا دواخانہ کے موجود دے, اور روزانہ غون دے سباب ہم حکیم صاحب پخپل دواخانے کے بھی موجود بھی الشفا دواخانہ کے سوا ملا آٹھ بجے نوالا دم شام سلور بجے پورے. بالکل جناب, حکیم صاحب نے کل موجود حسن الشفا دواخانہ تے فجر لے اٹھ بجے کو چاہ کے شامی چار بجے تک. تو اڑے کوئی بھی قسم دی بیماری ہے تو سب بلا جھجک آ سکتے وے تے حکیم سید مشکور احمد شاہ صاحب دے نال رابطہ کر سکتے وے. جیڑی تواری بیماری ہے انشاءاللہ تو کو شفا ملسی, شفا من جانب اللہ ہے, بس تو سن توکل کرے سو ایک دفعہ الشفا دواخانہ تھی آمن دا تاکہ تواری جیڑی بیماری ہے اس کو تواری جان چھٹ ونے. سو بالکل خواتین و حضرات, میرے شو کا ٹائم بھی ختم ہوا چاہتا ہے. آج کے شو کے حوالے سے یہی پیغام کہ اپنی صحت کا بہت سارا خیال رکھیں, اپنے آپ کا بہت سارا خیال رکھیں, کیونکہ جان ہے تو جہان ہے. اپنی صحت کا خیال رکھیں, اگر آپ کو کوئی مسئلہ ہے, کوئی بیماری ہے, تو ضرور تشریف لائیں الشفا دواخانہ پر. الشفا دواخانہ, شوال مارکیٹ, نزد ٹریفک پوائنٹ, ٹانک سٹی. ایک مرتبہ پھر ایڈریس نوٹ فرما لیجیے, الشفا دواخانہ, شوال مارکیٹ, نزد ٹریفک پوائنٹ, ٹانک اڈا میں. شوال مارکیٹ میں جیسے ہی آپ انٹر ہوں گے بالکل آخر میں جو ہے دواخانہ ہے الشفا دواخانہ. مزید اگر آپ کا کوئی سوال رہ گیا ہو تو آپ پروگرام کے بعد بھی حکیم صاحب سے رابطہ کر سکتے ہیں 0319 55 23 404 پر. اسی کے ساتھ میں بھی آپ لوگوں سے چاہوں گا اجازت. اللہ حافظ, اللہ نگہبان, اینڈ السلام علیکم.